जज्बात में लव्याग मासेक के कोफ़ा मिवानी प्रोड्यूस को में लव एरेंज कोफ़ा मिवानी अब्दुल मुआज लव्याग आडू के वेरी ने की इक्रा मोहम्मद अदी आमनत राया लव्याग लिरिक्स तैयार कोफ़ा मिवानी इस अब्दुल मुआज में लव की अहमद इम्तियाज स्टूडियो रिकॉर्ड को अदी मोहम्मद फैसल मिक्स को मास्टर कोफ़ा लवे می فیلم کی ٹیکنیکل گوتم بلال کم گویز دیوی سینما گ می ہاتنا کرے وے ایم بڈو ایم مسکے کما فیلم گ پروڈکشن ہاؤس منی بڈو پ خاص کو فیلم گ پوسٹ پروڈکشن ادی وی ایف ایکس کے مسکے تے کی بار فیلم رنگل مسکے تے کے کما وانی کما فیلم گ ٹیم منی فا ہا گ کوفا ال فیلم گ لوت کو جذبات می میہار ورا وائرل بامون انڈ لوے کا وائر گ ادی ہم می فیلم گ لوت کو وائرل بامون انڈ انل لوے کی ہوا فینک گا